0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 31 गते आइतबार, सन् 2026 अगस्त 16 तारीक, साउन शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री।
0: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापन इतर पक्षको राष्ट्रिय भेला, सम्मेलनमा रूपान्तरण।
1: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुल्याउने प्रयास चल्दै गैराती, दाङ, स्याङ्जा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा।
0: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
1: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। दैनिक 130,000 सिलिण्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिण्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिण्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ। मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाडौँ

0: उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुलाडिन कण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर किर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम ब्राण्डको ग्यास बिक्री गरिन्छ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महलबाट नेपाल र एचपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एचटीसी ब्राण्डको ग्यास बिक्री वितरण गरिने भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यससँगै हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्राण्डको 6,802 सिलिण्डर बिक्री गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
1: कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिएको छ। भेलामा विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एनपी साउदले समसामयिक प्रस्ताव पेश गर्नु भएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निष्ठा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निष्ठा दिनुअघि विधान बाहिरको भेला बोलाइएको तर निष्ठापछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाकै अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनैतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ तर महाधिवेशनको मिति बारे भन्ने प्रस्तावमा हुन्छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
0: यसैबीच गएको फागुन 21 भएको चुनावमा छापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको 4 बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा उहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षीमा रहेका छन्।
1: चितौनको इच्छकामा गाउँपालिका 5 सिमलधारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ, चितौन, पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाड़ीहरू चल्न सकेका छैनन्। बन्द सड़क खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मुगलिन प्रहरीले जनाएको छ। यसैबीच अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ, स्याङ्जा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ, मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डीडीए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुननिर्माणको प्रक्रिया अघि बढ़न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीड़ित शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा सरकारको परराष्ट्र नीति र प्राथमिकता बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या, काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री, कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती, दाङ, स्याङ्जा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा, जाजरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनीतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता देशमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्के नेतृत्वको सरकारले असोज 30 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यतिबेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनैतिक कोडाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलायो। त्यसबेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको वालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 जुलाई 2082 को मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त राख्दा समस्या हुने राख्न नहुने बताउँछन्। राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ्दै कान्तिपुरमा खबर छ।
0: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसंग, पछिल्लो समय घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै फेरिन थालेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो, तर सरकारको कूटनैतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेटवार्तातर्फ फर्किएको देखिएको छ।
7: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। सामूहिक संवादबाट शुरू भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त? कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट।
8: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एन्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
7: नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधिसँगको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
8: ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेसनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
7: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस सम्वाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
8: अमेरिका नयाँ हाम्रो वास्तविकता, हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठुलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेको छ त्यही भित्र पनि, होइन? त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या कूटनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्युजिल्यान्ड, क्यानाडा, अस्ट्रेलिया, यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ। यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपल टु पिपल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, अमेरिका भनौँ न या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो, होइन? त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
0: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 29 वर्षको 19 लाख रहेका छन्। यस्तै 20 24 वर्षको 18 लाख, 35 39 वर्षका 17 लाख 80 हजार छन्। यही 20 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11 लाख श्रमिक चाहिन्छ। अहिले बजारमा 8-9 लाख मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लर्को घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाण पत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सड़कबाट 2076 सालदेखि खाद्यान्न ढुवानी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरूङ, जुम्बा, फोरून, ताक्लाकोट हुँदै 17 दिनमा हिल्सा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउँदा झण्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नु परेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरूङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिल्सा पुर्याएको हो। केरूङदेखि 39 रूपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रूपियाँसम्म ढुवानी भाडा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल। आजको कान्तिपुरमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्त पाताल बिउटाइएको छ। नमूना मचिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समझ प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टीका भैरवबाट राजकुलो पनि ल्याउँदैछ। सप्तपाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानूनी लड़ाई हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै 2 दशकपछि 2060मा विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दबाव दिएका थिए। 2061मा पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानूनी प्रक्रियापछि 2076मा सर्वोच्च अदालतले यो जग्गा सप्तपाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कूलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077देखि पुननिर्माण थालिएको थियो। बिउताइयो 1500 वर्ष पुरानो सप्तपाताल आजको नयाँ पत्रिकामा खबर छ।
5: अब विदेशको खबर। इण्डोनेसियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 जना पुगेको छ। भूकम्पका कारण 100 भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा एन्डे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरूद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने त्यहाँका विपद अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इण्डोनेसियाको अर्को क्षेत्रमा 6.9 म्याग्नेच्यूडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। 3 प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
6: अब खेल खबर। श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो शुरूआत गरेको छ। वर्षाका कारण 2 पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका 5 ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलू मैदानमा श्रीलंकासँग खेलेका पछिल्ला 5 टेस्ट पनि जितेको छ।
5: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढ़ेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रूपियाँ बराबरको अलैची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैची परिशोधन प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार छन्। नेपालमा उत्पादित अलैची भारत, इटाली, जापान र रूससम्म पुग्ने गरेको छ। कान्तिपुरमा खबर छ।
6: काठमाडौँको भ्रिपुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यसैले पाँच दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्।
5: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने ई7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा ई7 भिसाका लागि दूतावासले शुरू गरे मागपत्र प्रमाणीकरण शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
6: झण्डै एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको रहेको छ।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री

0: जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परि दुईजना बेपत्ता सातजना घाइते।
1: कर्णाली प्रदेश सरकारले यो वर्षदेखि कर्णाली पर्यटन दशकको शुरूआत गर्ने, पर्यटक आकर्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन हुने।
0: बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर, केरा खेती गर्ने किसानहरू पनि बढ्दै।
1: र नेपाल भलिबल लीग भदौ 19 हुने, 6 फ्रेन्चाइज टोलीको सहभागिता रहने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै विभिन्न एफएम स्टेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा त्यही ओडाको फारूलाका 54 उमासिंह खत्री र चिचापानीका 70 भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले बताउनुभयो। गैरातीको पहिरोबाट 7 घाइते भएका छन्। घाइते हुनेमा ओडा नम्बर 2 60 रामबहादुर शाही, 57 भद्राकली कार्की, 45 सिद्धि बहादुर कामी, ओडा नम्बर 1 52 केदार कार्की, 45 मनवीर चौधरा, 47 मोतीकला विकर र 16 मनिषा विकर रहनु भएको छ। शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। घाइतेको उद्धारका लागि अस्थायी प्रहरी पोस्ट रावत गाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा 5 टोली खटाएको छ। त्यसै गरी पहिरोबाट भेरी नगरपालिका 3 जाजरकोट स्यालाका पूर्णबहादुर विकको 6 दुई तले ढुङ्गा माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ भने त्यही गाउँका भैरवी केसीका 2 टिनका अस्थायी टहरा पनि पहिरोले पुरेको उहाँको भनाइरहेको छ। घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा 11 र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मा हेड क्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्के नेतृत्वको 10 संयुक्त उद्धार टोली परिचालन गरिएको छ। जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सड़क समेत अवरूद्ध भएका छन्।
0: यस्तै रोल्पाको थवाङमा गएको बुधबार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप एकजना

0: जिल्लाको सब प्युठानमा फेला परेको छ। प्युठानको सरूमारानी गाउँपालिका दुईमा रहेको राप्ती नदीको बीच भागमा फेला परेको सब थवाङ गाउँपालिका पाँच कोटलबाराका 80 वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो। यो सँगै थवाङ पहिरोमा परेर 13 मध्ये 12 जनाको शव फेला परिसकेको छ भने 9 वर्षीय असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पहिरोमा घाइते भएका 2 जनाको बुटोलमा उपचार भइरहेको छ। बुधबार लेदुसहित खसेको विनाशकारी पहिरोले कोटलबारा गाउँका 13 वटा संरचना पूर्ण रूपमा नष्ट गरेको थियो। यस्तै रोल्पाकै सुनचाहारी गाउँपालिकामा गएको बिहिबार गएको पहिरोमा 4 जनाको ज्यान गएको थियो। रोल्पामा पहिरोमा परेर 2 दिनमै 16 जनाको ज्यान गएको छ भने 1 जना अझै हराइरहेका छन्।
1: अहिले कर्णाली लुम्बिङ र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। बर्दियामा सबैभन्दा धेरै पानी परेको छ। यस्तै दाङ र स्याङ्जामा पनि पानी परेको छ। कोशी प्रदेशको तराई क्षेत्र र मध्य प्रदेशकामा भने पानी कम परेको छ। आज पनि कर्णाली प्रदेशको पहाड़ी र गण्डकी प्रदेशको पहाड़ी विभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई विभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कर्णाली सुदूरपश्चिम लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी विभागका धेरै ठाउँ कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी विभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्र बागमती र गण्डकी प्रदेशका तराई विभागका केही ठाउँ मध्य तथा कोशी प्रदेशका तराई विभागका थोरै ठाउँमा हल्का वर्षा हुने अनुमान रहेको छ।
0: कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन दशकको शुरूआत गर्ने भएको छ। चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यक्रम मार्फत कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ कर्णाली पर्यटन दशकको शुरूआत गर्ने जनाएको हो। हिमाल, ताल, वन, संस्कृति र सभ्यताको अनुपम संगम रहेको कर्णालीको पर्यटन क्षेत्रको समग्र विकास र प्रवर्धनका लागि सरकारले करिब 54 करोड़ रकम विनियोजन गरेको छ। प्रदेश प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्धन गर्ने योजना ल्याइएको छ। मुगुको प्रसिद्ध राराताल, सुर्खेतको ऐतिहासिक काक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डदह र रूकुम पश्चिमको सार्पतालको संरक्षण एवं विकासका लागि हाल कार्यान्वयनमा रहेका गुरू योजनालाई थप प्रभावकारी बनाउने सरकारको योजना छ। हिमाली उडानमा सहुलियत, कर्णालीमा पर्यटन आगमनलाई सहज बनाउन हवाई पूर्वाधार विकासका लागि प्राथमिकता राखिएको छ। शहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरण संरक्षण र पर्यापर्यटनको दिगो विकास मार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ़ बनाउने योजना बनाएको प्रदेश सरकारले जनाएको छ। होमस्टे र जनशक्ति विकासमा सिप प्रवर्धन, ग्रामीण पर्यटन र घरवास होमस्टेलाई प्रवर्धन गर्न स्थानीय नागरिकलाई प्रत्यक्ष जोड्ने योजना ल्याइएको छ। नागरिकलाई पर्यटन सम्बन्ध रोजगारी, हस्पिटालिटी, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला र रैथाने बालीबाट उत्पादित परिकार सम्बन्धी सिप विकास गर्ने भनिएको छ। यसले कर्णालीको मौलिक संस्कृति र खानालाई विश्व सामु चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। तर सरकारले हरेक वर्ष पर्यटन आकर्षण गर्ने भन्दै योजना बनाए पनि कागजमै सीमित भएको सरकारवालाहरू बताउँछन्। प्रदेश सरकार स्थापनादेखि नै पर्यटन क्षेत्रको विकासका लागि भन्दै लोकप्रिय कार्यक्रम ल्याउने गरेको भए पनि कार्यान्वयन हुन नसकेको सुर्खेतमा टूर एण्ड ट्राभल्समा कार्यरत व्यवसायी चुडामणि खत्री बताउनुहुन्छ। उहाँले सरकारले ल्याउने कार्यक्रम व्यवहारमा कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभयो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
10: तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
0: रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू: चौबिसै घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्काने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रारी, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455। सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-7042, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
12: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोमा परि 2 बेपत्ता, 7 घाइते। कर्णाली प्रदेश सरकारले यो वर्षदेखि कर्णाली पर्यटन दशकको शुरूआत गर्ने, पर्यटक आकर्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। माथिल्लो मुगुको पाटन क्षेत्रमा यार्सा गुम्बा संकलन सकिएको छ। जिल्लाबाट 22 यार्सा गुम्बा निकासी भएको छ। डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी बसन्ती बुढाका अनुसार गएको आर्थिक वर्ष असार मसान्तसम्म 22 यार्सा गुम्बा संकलन तथा निकासी हुँदा स्थानीय व्यापारीबाट 6,82,000 रूपियाँ जस्तो संकलन भएको छ। डिभिजन वन कार्यालयको राजस्व संकलन निर्देशिका अनुसार यार्सा गुम्बा निकासीका लागि प्रति किलो 31,000 दस्तुर लिने गरिएको उहाँको भनाइ छ। जिल्लाको उत्तरी भेगमा पर्ने मुगुम कार्मारुङ गाउँपालिकाको मुगु र दुल्पु गाउँको सामुदायिक वनको पाटनमा यार्चा पाइने गर्दछ। मुगुम कार्मारुङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याम्पे लामाका अनुसार गाउँपालिकाको यार्चा गुम्बा संकलन कार्यविधि अनुसार वैशाखमा यार्चा उत्पादन हुने पाटन क्षेत्रमा हिउँ हुने भएकाले जेठको पहिलो हप्तादेखि यार्चा गुम्बा संकलन अनुमति दिने गरिएको हो। गएको आर्थिक वर्षमा जिल्ला बाहिर र जिल्लाभित्रका गरी 1,002 यार्चा संकलन अनुमति लिएका 28,47,000 राजस्व संकलन भएको पालिकाले जनाएको छ। अनुमति बिना बहुमूल्य जडीबुटी यार्चा गुम्बा संकलन गर्न पाइँदैन। अनुमति रसिद नलिएर चोरी सिकारी गर्नेलाई यार्चा संकलन कार्यविधि अनुसार दण्ड जरिवाना गर्ने निर्देशिकामा उल्लेख गरेको छ। स्थानीय फाल्जु फुटिक लामाका अनुसार यार्चा गुम्बा संकलन उपयुक्त समय जेठदेखि असारसम्म मानिन्छ।
0: हुम्लामा गत आर्थिक वर्ष 2082-83 निर्माण शुरू भएका 5 नयाँ झोलुङ्गे पुल निर्माण सम्पन्न भए सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएपछि पैदल यात्रु, पशु वस्तु ओसार पसार गर्ने स्थानीय तथा जडीबुटी संकलन गर्ने किसानलाई आवाजावतमा सहजता भएको छ। यसरी एउटा झोलुङ्गे पुल निर्माण गर्ने 3-4 लाग्ने गरे पनि हुम्ला जिल्ला सड़क सञ्जालसँग जोड़िएपछि निर्माण सामग्री ढुवानीमा सहजता आएकाले अधिकांश पुल 1 निर्माण सम्पन्न भएका छन्। पूर्वाधार विकास कार्यालयका प्राविधिक झुल बहादुर शाहीले सड़क पहुँच विस्तारसँगै पुल निर्माण कार्य सम्पन्न समयमै सम्पन्न हुन थालेको बताउनुभयो। यी पुल निर्माणका लागि सड़क सञ्जाल बाटोको दूरीबाट स्टील संरचना बाहेक 40,00,000 1 करोड़ रूपियाँसम्म खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 5 पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई खोला तर्नुपर्ने जोखिमबाट मुक्ति मिलेको छ भने पैदल यात्राबाट लाग्ने समय समेत घटेको छ। नामका गाउँपालिका 5 यारीका सोनाम लामाका अनुसार पुल निर्माण भएपछि स्थानीयको दैनिक जीवन सहज बनेको छ। स्थानीयको सक्रिय सहभागिताका कारण छोटो समयमै निर्माण कार्य सम्पन्न गर्न सम्भव भएको उहाँले बताउनु भएको छ।
1: बाँकेको राप्ती सुनारी गाउँपालिका नौ ढकेरी स्थित भक्ता खोलामा तटबन्ध निर्माण गरी नयाँ निकासा दिएपछि बाढ़ी र डुबानको समस्या समाधान भएको छ। विगतका वर्षहरूमा भक्ता खोलाको बाढ़ी गाउँ बस्तीमा पसेर ठूलो क्षति पुर्याउने गरेको थियो। बाढ़ीलाई बस्तीमा प्रवेश गर्न नदिन जंगल क्षेत्रबाटै तटबन्ध निर्माण गरी खोलाको बहाव मोडिएको राप्ती सुनारी गाउँपालिका नौ कडा अध्यक्ष सोहनलाल थारूले बताउनुभयो। हरेक वर्ष याममा ठूलो वर्षा हुनसाथ भक्ता खोलामा आउने बाढ़ीले गाउँ बस्तीमा डुबान र कठानको समस्या निम्ताउने गरेकोमा अब हटेको उहाँको भनाइ छ। लुम्बिनी प्रदेश सरकारको 55 लाख रूपियाँको लागतमा गुरूवा गाउँ नजिकै रहेको आँपखोली सामुदायिक वन क्षेत्र स्थित चुरे पहाड़ काटेर भक्ता खोलालाई वन क्षेत्र हुँदै बसन्ता खोलामा मिसाइएको छ। तटबन्ध निर्माणपछि भक्ता खोला र चुके नालाबाट आउने बाढ़ी बाहिर बस्तीभन्दा बाहिर बसन्ता खोलातर्फ बग्ने भएकाले आधा दर्जन गाउँ सुरक्षित भएका छन्। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष रत्त पौडेले भक्ता खोलाले वर्षौंदेखि दिँदै आएको दुःखबाट स्थानीयले अब स्थायी रूपमा राहत पाएको बताउनुभयो।
0: धेरै खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
13: तपाईलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
14: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
13: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
14: अन्कल सेवाहरू,
13: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
15: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61। केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
16: यी भाद्र 5 गते शुक्रबारको दिन
15: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरी गाउँ बर्दिया।
12: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
17: त्यहाँको सेवा,
18: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
17: एचसीआरसी अस्पताल, चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
18: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
19: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
19: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198198।
20: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
21: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक स्वर फेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। लुम्बिनी प्रदेशमा गत वैशाखदेखि 555 विपत्ति घटनामा 105 जनाको मृत्यु भएको छ। यी मध्ये 60 जनाको पानीमा डुबेर ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। डुबेर मृत्यु भएका मध्ये 23 जना बालबालिका छन् भने 4 जना अझै बेपत्ता छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले यो अवधिमा पानीमा डुबेर मृत्यु भएका घटनाको संख्या 73 रहेको जनाएको छ। तराईका जिल्लामा गर्मी छल्न पौडी खेल्ने क्रममा बालबालिकाको डुब्ने घटना बढ़ी देखिएको केन्द्रले जनाएको छ। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा अवधिभर 1837 विपत्ति घटनामा 297 जनाको मृत्यु भएको थियो। यसमध्ये पानीमा डुबेका 212 घटनामा 190 जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। 14 जना अझै बेपत्ता रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: दाङमा बजार मूल्य भन्दा बढ़ी मूल्यमा डीएपी र यूरिया मल बिक्री गरेको आरोपमा 4 पक्राउ परेका छन्। घोराई उपमहानगरपालिका साथ सेसाहनिया गाउँका गाउँमा बजार मूल्य भन्दा महँगोमा मल बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले जाँच गर्दा घटना सार्वजनिक भएको हो। प्रहरीले बंगलाचुली गाउँपालिका 5 स्थित अजय स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका लागि लैजानुपर्ने मल घोराई साथ सेसाहनियामा गाउँमा बिक्रीका लागि लगिएको अवस्थामा फेला पारेको। प्रहरीले ट्याङ्करबाट 53 बोरा डीएपी मल र 4 बोरा यूरिया मल बरामद गरेको जनाएको छ।
0: बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर भएको छ। सरकारले केरा खेतीलाई प्रोत्साहन गर्नका लागि बर्दियाका गुलरिया, मधुबन र बाँसगढ़ी नगरपालिकाका 17 वडामा केरा जोन कार्यक्रम लागू गरेको छ। गत आर्थिक वर्षमा 410 हेक्टर केरा खेती सूचीकृत भएको थियो। केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल विकले गत वर्षको तुलनामा यस वर्ष केराको दर राम्रो भएको हुनाले केरा खेती गर्ने किसानहरू बढ़दै गएको बताउनुभयो। बर्दिया जिल्लाभरि 650 किसानले 800 हेक्टर क्षेत्रफलमा केरा खेती गरेको उहाँको भनाइ छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष 2078-79 केरा जोन लागू गर्दा 269 हेक्टर क्षेत्रफलमा केरा खेती सूचीकृत भएको थियो। कार्यालयका प्रमुख वीरेन्द्र राज पराजुलीले जिल्लाभरि केरा खेती गर्ने क्षेत्रफल र किसान यो भन्दा धेरै भएको बताउनुभयो। केरा जोन कार्यक्रममा 5 सहकारी, 35 कृषि उद्यम र 1 कम्पनी गरी 41 लाभग्राही सूचीकृत भएको उहाँको भनाइ रहेको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरमा रहेको 10 रंगशालाको कवडामा हुने जनाएको छ। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीको रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम कर्णाली एसबीएस, ललितपुर क्विङ्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभा र पोखरा निन्जाज गरी 7 टोली पुगेका छन्।
0: नेपाल भलिबल लिग एनभीएल आउँदो भदौ 19 देखि 27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको पुरुष

0: रहनु भएको छ। यसो गरी ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी पनि टोलीमा पर्नु भएको छ।
1: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परे दुईजना बेपत्ता, सातजना घाइते।
1: कर्णाली प्रदेश सरकारले यो वर्षदेखि कर्णाली पर्यटन दशकको शुरूआत गर्ने, पर्यटन आकर्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन हुने।
0: बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर, केरा खेती गर्ने किसानहरू पनि बढ्दै।
1: र नेपाल भलिबल लीग भदौ 19 हुने, 6 फ्रेन्चाइज टोलीको सहभागिता रहने। अहिले बिहान 8 भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मका लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: Radio Tiger Studio Time. अहिले बिहानको 7 छ।
4: एस चाइन्सका प्रायोजक, पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
5: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
7: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-7777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
8: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
8: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, फुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-7774।
10: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
11: यी भाद्र 5 शुक्रबारको दिन
10: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी छान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज भन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचेर आछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
2: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाली पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, जसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9681086390।
5: सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लाग्यो कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
6: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रहको चर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यर्थ रहनेछ के भन्छ फलित ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेषादि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छु। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई तपाईँ फोन गरेर आफ्नो जिज्ञासा राख्न पाउनुहुनेछ। कार्यक्रमको अवधिभर म कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको क्रम गोचर

समिति 2083 श्रावण 31 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 अगस्त 16 तारीख नेपाल सम्बत 1146 गुल्वार्फ रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु श्रावण शुक्ल पक्ष सूर्योदयमा आज चतुर्थी रहेको छ 33:21 पला दिनको 6:55 सम्म तत्व प्रान्त पञ्चमी रहनेछ। उत्तर

0: यो नक्षत्र दुई घड़ी एक पला बिहान छ बजेर चौबीस मिनट सम्म सिद्धि योग आठ घड़ी उनासाठी पला बाबुकरण तीन घड़ी सड़चालीस पला आज आनन्द योगमा मित्र योग रहेको छ। आजको दिनमानको समय बत्तीस घड़ी एकतालीस पला बिहान सूर्य उदय पाँच बजेर पैंतिस मिनटमा भयो, साँझ सूर्यास्त छ बजेर उनचालीस मिनटमा रहनेछ। आज बैतडी विश्वनाथ मन्दिरमा साउने मेला समाप्ति हुने दिन हो। आज लगायत विभिन्न ठाउँमा सौरमान अनुसार आजदेखि साउन सकियो पनि भन्न पाइन्छ, तर चन्द्रमान अनुसार भने श्रावण शुक्ल पक्षको आज चौथी हो, भोलि पञ्चमी हो, भोलि सोमबार पनि हो। भोलि सोमबार साउनकै सोमबार भनेर आराधना उपासना पूजापाठ गर्दा पनि उत्तिकै फल मिल्ने शास्त्रीय मान्यता रहेको छ। अब तपाईँको दिन कसरी बाधित हुन्छ, तपाईँको राशिफल भन्दा पहिले ग्रहको शर्मा जाउँ। सूर्य कर्कट राशिमा रहेका छन्, चन्द्रमा यतिखेर कन्या राशिमा छन्, मंगलको अवस्था यतिखेर मिथुन राशिमा, बुध ग्रह कर्कट राशिमा, बृहस्पति पनि कर्कट राशिमा छन्, शुक्र कन्या राशिमा छ, शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकको कन्या राशि बिहान दिउँसो बेलुका राति भोलिपल्टसम्म कन्या राशि नै रहनेछ। अब कुरा गरौं तपाईँको राशिले के भन्छ, तपाईँको ग्रहमा कसरी आजको राशिफलको अनुसार कसरी हिँडिरहेको छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ। अबको क्रममा तपाईँको राशिफल यस प्रकार रहेको छ। अलिकति स्वास्थ्यमा समस्या, कुरा काट्नेको संख्यामा वृद्धि, छैटौं ग्रहले गर्दा शत्रुमा धेरै वृद्धि हुन सक्छन्। आफ्नो गोपनीयतालाई सुरक्षित राख्नु, गोपनीयता भङ्ग नगर्नु पेश हुन्छ। उन्नति राम्रो छ, प्रगति राम्रो छ, काममा तपाईँको लागि धेरै कुरामा सहज हुनेछ भने गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मान्यजनहरूको आशीर्वाद पनि शुभ राशि देशलाई संकेत देख्न सकिन्छ। तपाईँको दिन आजको लागि महत्वपूर्ण दिन बन्न सक्छ। तपाईँले सोचेका कामहरूबाट पनि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट पनि आजको राशि मिथुनलाई संकेत देख्न सकिन्छ। अलिकति धार्मिक क्षेत्रमा मन रुचिहरू वृद्धि रहनेछ। नोकरी वा पेसामा पनि आज आफ्नो वर्चस्व प्रभावहरू वृद्धि रहने खालका योग देख्न सकिन्छ। अलिकति व्यापार व्यवसायमा भने केही असफलताहरू राशि कर्कटलाई संकेत देख्न सकिन्छ। दिन मध्यम र सञ्चल खालको रहेको छ। लग्नमा बृहस्पति हुनाले पराक्रमिक भने राम्रो रहेको छ। आजको दिनमा आर्थिक स्थितिमा सन्तोषजनक रहनुका साथै प्रतिष्ठामा वृद्धि रहनेछ। धनस्थानको चन्द्रमाले शेयर बजारमा लगानी राम्रो हुन सक्ने योग देख्न सकिएको योग छ। आकस्मिक धनलाभ भने हुन सक्ने सम्भावनाको योग राशि सिंहलाई देख्न सकिन्छ। कन्या राशिको लागि लग्नमा चन्द्रमा शुक्र सँगै बसेका छन्। यसले विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो काममा सम्पादन हुनेछ। सामाजिक कामको जिम्मेवारी वृद्धि हुनुका साथमा अध्ययन अध्यापनमा पनि आजको दिन रुचि वृद्धि आजको राशिबाट संकेतहरू देख्न सकिन्छ भने मन परेका व्यक्तिहरूसँग भेटघाट आजको राशिबाट संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
2: समीपमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मनमा हर्ष र उल्लास कमी हुनेछ। बाह्रौं चन्द्रमाले अनावश्यक खर्चमा वृद्धि छ। व्यापारमा लगानी घाटा रहन सक्छ। स्वास्थ्यबाट निकै नोक्सान हुँदा अचानक धन क्षति हुन सक्ने योग रहेको छ। आजको दिन तपाईँको लागि गर्दै आएका कामबाट पनि सकारात्मक हुने योग छ। मन प्रसन्न रहनेछ। अलिकति राजयुक्त ग्रहले दृष्टि भएकाले तपाईँको लागि सरकारी व्यक्तिमा पदवृद्धिको सम्भावना धेरै मात्रामा संकेतहरू ग्रहमा देख्न सकिने। आजको राशि वृश्चिक राशिबाट संकेतहरू देख्न सकिन्छन्। धनुराशिको लागि भने आज मन प्रसन्न रहनेछ। तपाईँको कर्म र वचनले आजको दिनमा हरेक कामहरूमा सकारात्मक हुनेछ। लामो दूरको यात्रामा पनि सहज हुने योगहरू देख्न सकिन्छ। आजको दिनमा सुखद समाचार पनि सुन्न पाइने योग रहेको छ। आर्थिक हिसाबमा आज आफ्नो एकदम सचेत रहनुपर्ने अवसरहरू देख्न सकिन्छ, किनभने धनस्थानको राहु त्यस्तै गरेर सातौं बृहस्पतिले केही हरिसाबमा कमजोरी पनि बनाउन सक्छ। त्यसो भएको हुँदा तपाईँको लागि अध्ययन अध्यापनमा पनि राम्रो रहनेछ। जागिरमा पदवृद्धि, सर्वबढुवाको सम्भावना राम्रो छ। कृषि र पशु चौपायबाट पनि मनग्य धन आर्जन गर्न सकिने योग छ। आजको दिनमा बोल्ने कला, वक्तित्व कलाहरूबाट तपाईँको लागि शुभ छ। आज सबैभन्दा तपाईँलाई अरूले पनि तपाईँको बारेमा प्रशंसा गर्ने योग छ। तपाईँ उन्नति र प्रगतिप्रद बाटोहरूमा हिँडिरहँदा काममा सकारात्मक छ। अन्तिममा भन्छु, आठौं चन्द्रमा छ, सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ। हनुमानजीको उपासना र स्मरण गरेर अगाडि बढ्नु होला। सातौं घरको चन्द्रमा प्रेम कारक युग छ। दाम्पत्य जीवनमा सुखद समाचार सुन्न पाइने युग छ। सन्तान प्रतिको मोह वृत्ति रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। जागिरमा पदवृद्धि, सर्वबढुवाको सम्भावना राम्रो छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम, कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: तपाई सँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा म लागिरहेको छु। हरेक दिन 8 बजेबाट बिहान 9 बजेसम्म, बिहान 8 देखि 9, 1 घण्टा हामी तपाईँको यो समयको अवधिभर तपाईँसँग रहेर हामी विभिन्न कुराहरूको चर्चा र परिचर्चाहरू भने अवश्य गर्ने प्रयास गरिरहेका छौँ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र आफ्नो ज्योतिष सम्बन्धीका केही जिज्ञासा शास्त्रीय मर्यादामा रहेर ज्योतिषको अनुसन्धानात्मक कार्यबाट चिना टिप्पणी विश्लेषण गराउनको लागि कोही जिज्ञासु आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: हिमाल
0: खतिवडा बोल्दै हुनुहुन्छ। हिमालजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हिमालजीले? यतिखेर रेडियो खोटाङबाट। रेडियो खोटाङमा अहिले बजिरहेको छ? तपाईँ ठ्याक्कै कहाँ हुनुहुन्छ अहिले चाहिँ, कुन पालिकामा? कसको बारेमा हेर्नुहुन्छ अहिले? कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2051 साल साउनको 22 गते शनिबार बेलुका 4 बजेर 21 मिनट।
0: बेलुका 4 बजेर 21 मिनटमा कुन जिल्लामा भयो जन्म?
1: ओखलढुङ्गामा गुरुदेव।
0: ओखलढुङ्गामा
1: हजुर।
0: 51 सालको साउनको 22 गते 4 बजेर 21 मिनटमा तपाईँ जन्मिनुभयो। राशिको नाम हेमराज आउँछ, कर्कट राशि हुन्छ, अमावस्या यानि कि औंसी तिथिमा जन्म भएको हो त?
1: औंसीको
0: शान्ति गर्न सूर्य देवता र चन्द्रमा देवताको पूजा गर्नुपर्छ, अनि ब्राह्मणद्वारा मन्त्रहरू हुन्छन्, हवनहरू हुन्छन्, पाठहरू हुन्छन्, सबै गराउनुपर्छ। अर्को रह्यो तपाईँलाई गुरु चन्द्रदेव परेको छ, तपाईँको घर परिवारमा अलिकति कष्टकर जिन्दगी बितिरहेको छ क्या, अहिलेसम्म उन्नति हुन सकिरहेको छैन। तपाईँ चन्द्रमा 8 भएको मान्छे, फेरि कहिले काहीँ पानीमा डुब्ने, कहिले काहीँ दुर्घटना पर्ने हुनसक्छ यस्तो मान्छेलाई। अलिकति आयु वृद्धिको लागि पनि तपाईँले हनुमान कवचहरू धारण गर्ने, पूर्णिमाको व्रतहरू बस्ने, हनुमान चालिसा दैनिक पाठ गर्ने गर्नुभयो भने राम्रो हुन्छ, र बिहिबार पनि चोको खानुहोला। अहिले तपाईँको लागि 33 वर्षसम्म संकटा भन्ने ग्रह छ है। अहिले तपाईँ 32 वर्ष हुनुभएको छ होइन? अझै 1 वर्ष संकटा छ, दुःख पर्न सक्छ, विशेष ध्यान दिनुहोला है। सामान तपाईँलाई के भनौँ, दुना टपरी चामल धान जौ तिल सबै भन्नु पर्यो,
1: विशेष
0: भनिसके त मैले मैले के भने मैले के भने भन्नु त हो बास, यति हो विशेष। त्यही भएर मैले त विशेष त भनिसकेँ कि असामान्य अब त चुरा पोते कायौँ होइन, अनि सामान्य चाहिँ टिका चन्दन अक्षता फुलपाती फलफुल यसो पकवान अनि दुबो यसो कुरा त सबै त्यहाँ गुरुहरूलाई लेखिमाग्नु न है। अहिले छुट्टिन्छ, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा ओखलढुङ्गासँग कुराकानी गर्यौं। अब कहाँबाट आउनुहुन्छ रेडियो खोटाङ सुनेर हामीलाई ओखलढुङ्गाबाट धेरैले फोन गर्नुहुन्छ, यो सिसन गढीतिरको साइडमा असत्य कार्यक्रम सुन्ने गर्नु भएको छ। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म सकुन विश्वकर्मा बोल्दैछु गुरु।
0: सकुनजी काठमाडौँमा हुनुहुन्छ?
2: हजुर।
0: के हुँदैछ, स्वास्थ्य ठिकठाक छ?
2: अहिले अलिक सुधार हुँदैछ गुरु।
0: हुँदैछ, ग्रह लगाएर बिग्रियो कि ग्रह के भयो, के ग्रह थियो?
2: मलाई त ग्रह
0: सङ्कट अरे, सङ्कट आइपऱ्यो होइन? शान्ति गर्नु भएको छ कि छैन?
2: शान्ति त गरेको
0: हो, मासु खाने बाबुलाई गराउनु भयो होला
2: होइन, नखानेलाई नै गराएको, झापातिर पढेकै गुरुहरूलाई लिएर गराएको थियो।
0: ठिक छ ल, अहिले के छ, सुधार हुँदैछ नि होइन?
2: अहिले सुधार हुँदैछ गुरु।
0: लु भन्नु त, साल महिना गर्थे समय कसको हेर्ने आज?
2: आज दाईको हेर्नु पर्यो। 2055 साल
0: दाई कहाँ हुनुहुन्छ अहिले? 55 सालको कुन महिना? फागुन महिनाको 17 गते
2: सोमबार बिहान 9:34
0: कुन जिल्लामा?
2: भोजपुर जिल्लामा
0: सोमबार यहाँबाट हेर्दाखेरि तपाईँको दाजुको लागि राशिको नाम माधव आउँछ, सिंह राशि हुन्छ, चतुर्दशीको दिनमा जन्म, शुक्ल पक्ष राम्रै हो। यो सातौं माङ्गलिक छ, भाउजू टिक्न गाह्रो छ, वैवाहिक जीवनमा दोष लाग्छ। कतिलाई बिहे भयो?
2: एउटा मात्रै भएको छ गुरु।
0: अनि झगडा पर्छ?
2: अब
0: अहिले सुरुमै त्यस्तो छ, पछि के हुने हो? सातौं माङ्गलिक छ, एउटा आँखको बोर्डसँग बिहे गर्नु भनिदिनु। शनिबार व्रत राख्नु, असाध्य एकोरो मान्छे है तपाईँको दाजु, भेडो गमण्डी, मूर्ख भन्दा नि हुन्छ होइन? त्यही हुनुहुन्छ होइन दाजु? दाजुलाई यो आवाज सुनाइदिनु पर्यो। शनिबारको व्रत राख्नु पर्यो। आमा र बाबासँग पनि राम्रो सम्बन्ध नहुन सक्छ, र आमा र बुवाको घरमा राहु र केतुको दोष छ। आमा र बुवाको पनि सम्बन्ध खटपट्यो होला, के छ?
2: आमा बुवासँग त अहिले ठिक ठिकै छ।
0: होइन, आमा र बुवाको चाहिँ सम्बन्ध?
2: आमा बुवा त्यस्तै त्यस्तै छ।
0: बाले दुइटा बिहे गर्नु भएको छैन?
2: दुइटा बिहे त गर्नु भएको छैन, यसरी पहिला कहीँ छाकछुक परिहाल्छ।
0: यो तपाईँको दाजुको लागि माङ्गलिक ग्रहको शान्ति गराउनु, शनिबार व्रत राख्न लाउनु, नवग्रहको पूजा पाठहरू गरेर लाउनु। अरू के छ भन्नु त?
2: फलाम
0: र धातुको काम नगर्ने, अन्य कामहरू गर्दा राम्रो हुन्छ।
2: सुन चाँदी सम्बन्धी कस्तो हो?
0: फाप्दैन, आफ्नो व्यवसाय फाप्दैन, काम गर्न पाइयो त्यो पनि राम्रो होइन, त्यो भन्दा अन्य काम गरेको राम्रो हुन्छ। व्यापार व्यवसायमा कपडा व्यवसायहरू गर्नु, होटल व्यवसायहरू गर्नु राम्रो हुन्छ।
2: वैदेशिक यात्रातिर कस्तो होला?
0: 26 वर्षभित्रमा गएको भए राम्रो हुन्थ्यो, अहिले 26 वर्ष कट्नु भयो कि कट्नु भएन? 55 साले मान्छे होइन, अहिले 28 वर्ष हुनुभएछ। अब त गाह्रो छ हजुर, पहिले गाह्रो हुन्थ्यो नि?
2: पहिले ट्राई त गर्नु भएको थियो, त्यतिकै झुलाएर
0: सामान्य शान्ति गर्नु पर्यो। अलिकति ग्रहमा दोष छ, यो मान्छे सुखी बन्न सक्ने मान्छे होइन। अलि अरू अरूको बारेमा डाहा गर्ने, रिस गर्ने मान्छे सुखी हुँदैन कि कहिले पनि? धेरै झन्किनुहुन्छ त धेरै। ख्याल गर्नु होला, माङ्गलिक र लग्नमा शनि भएको मान्छे कहिले काहीँ उहाँलाई पनि मूत्रस्थलीमा अथवा मूत्र नदीमा समस्याहरू आउन सक्छ होइन। यस्तो मान्छेको चाहिँ कहिलेकाहीँ सन्तानमा बाधा हुन सक्छन्, सन्तान अभाव हुन सक्छन्, त्यो एकदम ध्यान दिएर अगाडि बढ्नुपर्छ है त।
2: हजुर, अनि यसो जोडदान गर्ने, घर घरेलु जोड्ने योगहरू
0: 26 वर्ष पछाडि त दिन त राम्रो आएको छ, 29 वर्षदेखि 32 वर्षभित्रमा घर घरेलु जोडिन्छ। 29 देखि 32 राम्रो छ है। घरदेखि घरको छेउमा के अरे त्यो जहाँ जोडिन्छ त्यसको छेउमा मन्दिरहरू भएको छेउमा जोडिन्छ यो मान्छेको घर घरेलु है। अरू सबै कुरा ठिक छ अहिले छुट्टी होला।
2: कुलपित्रीहरू के कस्तो?
0: राम्रो छ, राम्रो छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, र हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म उदयपुर कटारी भोटलेबाट।
0: हजुरको शुभ नाम?
3: मेरो नाम रञ्जना अधिकारी।
0: रञ्जनाजी, अहिले त भोरले पनि हाइवे बन्यो होइन?
3: हजुर हजुर,
0: मदन भण्डारी राजमार्गले गर्दा भोरले पनि अहिले त पहिले कस्तो थियो अहिले कस्तो भयो होइन? पहिले त कटारी भन्ने बित्तिकै भोरले भने त पहाड भन्थे होइन? अहिले त अगाडिबाट गुटुङ टुङटुङ लाएर चाहिँ के भन्छ राजमार्ग बनिदियो, भोरलेका मान्छे त कहाँबाट कहाँ है, अहिले सब महँगा महँगामा त्यो बारी पनि महँगो हुन थाल्यो होइन? कहाँनिर पर्छ भोरलेको तपाईँ घर ठ्याक्कै?
3: भोरले स्कुलबाट अगाडि मन्दिर नजिक।
0: ए स्कुल पारे? भर्ले शुद्ध नारी शुल्क परेको हो जङ्गल बिचको
3: होइन यो मादि हो हजुर हजुर
0: अनि हाम्रो भेट भएको छ कि छैन कठारीतिर
3: हाम्रो भेट भएको छैन गुरु
0: भएको छैन ल अहिले कसको बारेमा हेर्नुहुन्छ
3: अहिले आफ्नो छोराको
0: कुन रेडियो सुन्ने गर्नुहुन्छ दिनदिनै त्यहाँ
3: यो युकेएफएम
0: दिनदिनै आछ
3: आछ
0: राष्ट्रिय पर्व पञ्चाङ्ग सबै सुन्न पाइन्छ नठारिकन भन्नु त पञ्चाङ्ग राजपुरमा झ्याउ लाग्छ कि आनन्द लाग्छ
3: आनन्द लाग्छ अहिले पनि हामी सुनि नै राखेको छौँ
0: ए अहिले छोराको बारेमा हेर्ने
3: हजुर हजुर
0: साल भन्नु त
3: 2081
0: हजुर
3: पौष 15 गते
0: पुषको 15 गते
3: हजुर
0: सोमबार
3: 4:54
0: 4:54 4:54 भनेको दिउँसो हुँदा नि भयो होइन साँझ पर्ने बेला कहाँ जन्मिनु भयो छोरा
3: यो कटारी अस्पताल
0: कान्छी चोक होइन त
3: कान्छी
0: चोकमा 81 सालको पुसको 15 गते 4:54 यो मान्छेको मूलको तेस्रो पामा नाम जुराउनु पर्थ्यो भानुभक्त नाम राख्नु पर्थ्यो के राख्नु भयो
3: भानुभक्त नै हो
0: अनि मूलको तेस्रो पामा धन तीर्थ भन्छ नि त
3: धन हो कि आमा हो गुरु
0: आद्य पिता ना समपैति मूलम पादे द्वितीय जननी तृतीय दोस्रो पाउले त आमा पिर्छ जननी पिर्छ तेस्रो पाउले धन पिर्छ पहिले भने तपाईँलाई फेरि यो नाम चाहिँ भानुभक्त राख्ने अनिखेर चाहिँ के भन्छ अरे धन पिर्छ के अरे आमा पिर्छ भने कसले भने तपाईँले कहाँको बाउले भने
3: हाम्रो उतैतिरको हो यतैतिरको त होइन तर मैले धन हो कि आमा हो कि जस्तो लाग्थ्यो क्या
0: गुरुले भन्नुभयो कि हजुरले आफै लागेको
3: होइन मलाई लागेको उहाँ भित्र थिए नराम हुँदाखेरि अनि आमा हो कि जस्तो लाग्थ्यो सुन्नमा चाहिँ अलिक मिठो भएछ कि
0: अनि केही भन्नु भएन उहाँले शान्तिहरू गर्नुपर्छ यता त केही भन्नुभएको छैन
3: के अरे उहाँले शान्ति गर्नुपर्छ भनेर भन्नुभएको हामीले गराएको पनि हौ
0: ए जे शान्ति गर्नुभयो फेरि शान्तिमा पनि नाम चाहिँ भानुभक्तै छ पक्का हो
3: भानुभक्तै हो धनु हो होइन धनु राशि
0: हो धनु राशि हुन्छ लग्न मिथुन छ मान्छे राम्रो भाग्यमानी आनन्दको दिन छ भोलि इन्जिनियर बन्ने खालको छोरा छन् मंगलबारको दिन सधैँभरि घरमा लसुन प्याज माछा मासु नखाना भन्नु औँसी भन्ने चिज पनि परेको रहेछ यो त पितृको औँसी हो नि फेरि पुछे औँसी त है औँसीको पनि शान्ति गराउनु पर्छ अरे स्वास्थ्य बिग्रिन्छ है औँसी चाहिँ आयो भने स्वास्थ्य बिग्रिन्छ फेरि यो औँसी र मूल सँगै पर्नु भनेको बाउ र आमाको अलिकति खटपट हुन्छ आमाले एकोरी एकोरी खालके हुनुहुन्छ अरे तपाईँ हो अलिक बढी जिद्दी स्वभावको छ श्रीमानलाई गाली गर्न खोज्नुहुन्छ हजुरको लागि यहाँबाट त प्रस्तुत छ भने अलिकति श्रीमान श्रीमतीको क्रम नमिल्न सक्छ श्रीमानलाई हेर्ने खालको श्रीमती पाउँछ यसको आमा बुवाको सम्बन्धमा भन्ने हो अब यो औँसी पनि शान्ति गराउनु मूलको पनि अब शान्ति गराउनु पर्थ्यो अब गराउनु भयो ठिक छ नभए फेरि गर्नु फेरि गर्दा केही बिग्रिँदैन होइन अनि अहिले उल्का चलिआएको छ 6 वर्षसम्म अलिकति उत्ताउलो चोटपटकहरू लाग्न सक्छ नभए राम्रो सामान चाहिँ भाग्यमानी हुन्छ अब सबैभन्दा पहिले काम भनेको यो बेला स्वास्थ्य र विद्या हेर्ने हो स्वास्थ्य अलिअलि ख्याल गर्नुपर्छ औँसी परेकाले नभए पढेकोलाई राम्रो छ है एक अङ्क राम्रो हुन्छ कालो रङ राम्रो हुन्छ दक्षिण पश्चिम दिशा राम्रो हुन्छ अहिले छुट्यौँ राधे राधे कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गरिरहेका छौँ यतिखेर भने कार्यक्रममा एकैछिन लिन्छु विश्रामपछि उपस्थित हुन्छु हामीसँगै रहनुहोला
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। Thank you. के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। धेरै मान्छेलाई यदि धेरै कुराहरूको पनि कमी कमजोरी भइरहेको छ भन्ने कुरामा थाहा हुन सक्छ। हामी तपाईँलाई ग्रहको बारेमा, नक्षत्रको बारेमा र तपाईँलाई विशेष गरी कुन शास्त्रले के भनिरहेको छ भन्ने कुरामा धेरै दिनदेखि जानकारी दिइरहेका छौं। गाउँघरमा तपाईँले कहिलेकाहीँ सुन्ने कुरामा पनि अलिकति गल्ती गर्नुभएको हुन सक्छ। कहिलेकाहीँ तपाईँहरूलाई विशेष गरी अलिकति अल्प ज्ञानले पनि कहिलेकाहीँ त्यो खालको अवस्थाहरू आउन सक्छ, होइन? त्यही भएको भएर तपाईँले के गर्नु पर्यो भने जहाँ हुनुहुन्छ अनि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। हामीलाई मूल भन्ने बित्तिकै एउटा मनमा लाग्न सक्छ, मूल यस्तो कुरा हो अथवा मूल उस्तो कुरा हो, होइन? अब कहिलेकाहीँ अभुक्त मूल हुन्छ, कहिलेकाहीँ मूलको शुभ वा अशुभ फलहरू पनि प्राप्तहरू गर्न सकिन्छ। त्यसो भएको हुँदा तपाईँहरूले एउटा कुरो के ध्यान दिनु पर्यो भने मूल धेरै प्रकारका हुन्छन्। मूललाई तपाईँहरूले एउटा सबैले सुन्ने श्लोक आद्ये पिता ना समुपैति मूल पादे द्वितीय जननी तृतीय धनम चतुर्थ शुभ तस्तान्त्या सर्वत्र सत्याधे विलोमम। यो मैले तपाईँलाई मुहूर्त चिन्तामणिको बारेमा थोरै यो नक्षत्र प्रकरणको बारेमा तपाईँलाई मैले जानकारी गराइरहेको छु। अब यो मैले किन यसरी तपाईँलाई यो काम गराइरहेको छु भन्दा तपाईँहरूलाई लाग्न सक्छ नक्षत्र प्रकरणमा मूलको बारेमा आद्य पिता नासम उपैति उपैति इतम इति नासम। आद्य पिता, आद्य भनेको पहिलो पाउले पितालाई नाश गर्छ। मूलको द्वितीय पादे जननी, दोस्रो पाउले आमालाई पिर्छ। तृतीय धनम, तेस्रो पाउले धन पिर्छ। चतुर्थ अस्य शुभ, चौथो पाउ शुभ हुन्छ। बुझ्नुभयो? त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने मूल पर्व भन्दैमा आत्तिनु पर्दैन। फेरि शान्त्या सत सर्वत्र, सबै कुराको शान्ति गरेपछि पूर्ण फल मिल्छ भनेर पक्कै त शास्त्रले लेखिदिएको छ, है? अब के हुन्छ भने तपाईँलाई भन्नै पर्छ मैले यो अभुक्त मूल भनेको के हो भने ज्येष्ठा नक्षत्रको अन्तिम दुई घडी र मूलको सुरुको दुई घडी अथवा जम्मा गरी चार घडी समय जुन हुन्छ त्यसलाई अभुक्त मूल भनेको नारदले बताएका छन्। अब त्यही कुरोलाई वशिष्ठले ज्येष्ठाको अन्तिम एक घडी, मूलको पहिलो पाउको एक घडी जम्मा तपाईँको के हुन्छ भने दुई घडी अथवा धेरैमा पनि तीन घडीसम्मको मूललाई के भनिन्छ? वशिष्ठको मतमा अभुक्त भन्ने गरिन्छ। अब बृहस्पतिको मत जाने हो भने के हुन्छ? ज्येष्ठको अन्तिम र

0: अन्तिम आदि घड़ी तथा मूलको आरम्भको आदि घड़ी जम्मा एक घड़ीलाई चाहिँ अभुक्त मूलको प्रमाण दिएको छ। अभुक्त मूलम घटिका चतुष्टयम् ज्येष्ठान्त्य मूलादिभवम् हि नारद वशिष्ठ एकटीम जगौ बृहस्पतिष्वेक घटी प्रमाणम भन्छ यसले। अब यो अभुक्त मूलले के गर्छ, यो पनि अलिकति अशुभ हुने खालको यो होइन। अभुक्त मूलको अर्को प्रमाण के छ भने यो ज्येष्ठ मूल युरनन्त लाह प्रज शिशु अभुक्त मूल जह सर्वामघा नक्षत्र योरपि नारदले भन्छन्। वशिष्ठको आफ्नै मत छ, बृहस्पतिको आफ्नै मत छ, यो शास्त्र जति पढो त्यति पढौं पढौं लाग्छ, जति पढो त्यति त्यति चाहिँ यस्तो भइरहेको हुन्छ क्या। अब कति अब अर्को अर्को एउटा श्लोक भन्छु तपाईँलाई म, अथो चुरन्ते प्रथमाष्ट घट्यो मूलस्य साक्रान्तिमा पञ्च नाड्य जातम शिशुम तत्र परिद्य द्विद्वा मुखम पितस्याष्ट समान पश्चित। अब के लेखाछ यहाँ, कहिले काहीँ यस्तो अवस्था आउँछ मूलमा जन्मेको मान्छेलाई आफ्नो पितालाई नहेर्नु पनि भन्ने लेखाछ, तर कस्तो अवस्थामा, मूल नक्षत्रको अन्तिमतिरको चाहिँ के अरे मूल नक्षत्रको चाहिँ आठ घड़ी र ज्येष्ठाको अन्तिम पाँच घड़ी भनेको मूल लाग्दै गर्दा र ज्येष्ठाले छोड्दै गर्दाको अवस्था, ज्येष्ठ अनि मूल आउँछ, ज्येष्ठाको अन्तिम पाँच घड़ी र मूल नक्षत्रको सुरु घड़ीमा आठ घड़ी हुन्छ जुन त्यसलाई चाहिँ के भनिन्छ, अभुक्त मूल स्पेशल रूपमा मान्ने गरिन्छ भनेर लेखा छ। अब वास्तविक अभुक्त मूलमा जन्मेको बच्चालाई कहिलेकाहीँ बेचिदिनु पनि भन्ने गर्छन्, अथवा गाउँघरमा परम्परा अनुसार यसको मूलको शान्ति गर्नु पनि भन्ने अर्थमा जान्छ, अथवा आठ वर्षसम्म यसले विशेष पेर्ने भएकाले यो जुन कुल तेह्र घडीको जन्म हुन्छ त्यसलाई विशेष गरी पिताले आठ वर्षसम्म त्यो बच्चालाई सकभर नहेर्नु अथवा तपाईँलाई आठ वर्षमा बढी पिर्छ भन्ने अर्थ हुन सक्छ, बुझ्नुभयो कि भएन। त्यसो भएको हुँदा तपाईँले के बुझ्नु पर्यो भने यो मूल भन्ने बित्तिकै धेरै प्रकारका मूलहरू हुन्छन्, तपाईँलाई सठिक रूपमा हामीले यो पिर्छ है यसले यसरी गर्दा तुरन्तै शान्ति गर्नुहोस् है भन्छौँ हामी। अब कतिले यहाँ 25 वर्षमा शान्ति गरे हुन्छन्, बाबुमा 12 वर्ष मरिसकेका हुन्छ भनेको अब बुवाको आफ्नो काल कति छँदैछ होइन, त्यसपछि तपाईँ र हाम्रो मूल अथवा अश्लेष अथवा अंश केले गर्दा पिरिरहेको हुन्छ क्या। त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने अलिकति विशेष गरी तपाईँले चाहिँ यसलाई ध्यान दिनु पर्यो। यो मूलको बारेमा धेरै कुराहरूमा भर पर्छन्, मूल अभुक्त मूल अब मूल गणान्त होइन ज्येष्ठ गणान्त धेरै कुरा छन् शास्त्रमा, जति पढो त्यति गहिराई छ यसलाई। त्यसो भएको हुँदा तपाईँले यसलाई विशेष गरी ध्यान दिनुपर्ने अवस्थाहरू छन्, यसलाई शान्तिहरू गर्ने, पूजापाठ गर्ने, घरमा महामृत्युञ्जय जपहरू गराउने, सुनहरू राखेर त्यसलाई सुनको प्रतिमामा विशेष पूजाहरू गर्ने गर्यो भने धेरै कुरामा शुभहरू हुँदै जानेछन्। अहिले त्यो भने कोही जिज्ञासु हामीसँग हुनुहुन्छ, राधे राधे हजुर।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँनिर पर्छ घर अविशाजीको?
1: हजुर
0: कहाँनिर पर्व घर ठ्याक्कै?
1: मेरो शङ्कर धर्मदेवी नगरपालिका हो।
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ? अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: मेरो श्रीमानको बारेमा।
0: कति सालमा जन्मिनु भयो?
1: 2051 साल चैत महिनाको 20 गते सोमबार राति 10:11
0: 10:11 राति हो।
1: हजुर
0: कुन जिल्लामा?
1: शङ्खचलामै
0: हो। यो मान्छे
1: मेरो श्रीमान
0: हो, 51 सालमा जन्मिनु भयो चैतको 20 गते। राशिको नाम इन्द्र हो कि ईश्वर छ?
1: हजुर हो।
0: के छ नाम?
1: इन्द्र नै छ।
0: राशि के राशि के हेर्नुहुन्छ?
1: राशि वृष राशि।
0: वृष राशि हेर्नुहुन्छ। ल लग्नमा बृहस्पति कति भाग्य मानिसहरू मान पाउनु भएको छ? साह्रै राम्रो भाग्य छ, राजयोग परेको छ, सुखी मान्छे। लग्न स्थिति बृहस्पति अध्यापकको भव भन्छ, अध्यापक बन्नेहरूलाई ज्ञान दिने, तालिम दिने, ट्रेनिङ दिने के गर्नुहुन्छ अहिले उहाँले?
1: उहाँहरू त त्यस्तो त केही गर्नुहुन्न गुरु, उहाँ त अहिले वैदेशिक रोजगारको
0: लागि बेलामा पढाइ बिग्रियो पढ्नु है, म तलाई ग्रह हेर्छु। 15 वर्षदेखि राहु भन्ने ग्रह चल्या रहेछ, 13 वर्षदेखि संकटा भन्ने ग्रह, 21 वर्षसम्म चल्या रहेछ राहु, 39 सम्म रहेछ भनेपछि राहुले किन पढ्न दिन्थ्यो र है बिगारेको कुरो। बेलामा तपाईँले राहुको र यो संकटाको शान्ति गरेर राम्रो र पनि राजिक पर्या छ, अहिले पनि त्यस्तो नराम्रो छैन, राम्रो छ, घर परिवार इज्जत मान प्रतिष्ठा सबै राम्रो छ। मंगलबारको व्रत राख्न लाउनु, मंगलबार गणेशको उपासना, मंगलबार गणेशको आराधना गर्ने, हनुमानजीको आराधना गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर, उहाँलाई यो अहिले वैदेशिक रोजगारका लागि जानुभएको छ गुरु कतिको
0: भाग? अब अहिलेको लागि त उहाँलाई मैले भनिसकेँ त, 39 वर्षसम्म राहु छ, राहुको शान्ति गर्नुपर्छ, मैले फेरि पनि भने दोहोऱ्याइदिएँ तपाईँलाई, अहिले उहाँ 32 वर्ष हुनुभयो हाम्रो हिसाबमा, यो राहुको शान्ति गरेपछि बल्ल राम्रो हुन्छ र पनि राम्रै छ, आत्तिनु पर्ने कुरा छैन, राहुको शान्ति चाहिँ गर्नै पर्छ।
1: हजुर, अनि यो वास्तु सम्बन्धी गुरु?
0: वास्तु सम्बन्धीको लागि ठिक छ, नराम्रो छैन, आग्नेय कोणमा तपाईँको त्यहाँ अलिकति बाङ्गो भएको घडेरी छ भनेको, पूर्व फर्किँदाखेरि दाहिनेपट्टि एकदम खुँडै जग्गा छ, त्यही खुँडै जग्गामा फोहोर फाल्ने अथवा टोयलेट बाथरुम राख्नु भएको छ, के छ?
1: हजुर, त्यस्तै छ गुरु।
0: किन राखेको छ? मैले यो कुरा भनेको भनेको भने गरी होइन,
1: यो धेरै अगाडि बनाएको गुरु, गुरुको
0: जहिले बनाए पनि भोलि त्यसले पिर्छ भने त्यसलाई हटाइदिनु क्या ढुक्क भएन।
1: हजुर, हटाउने लिपराना बनाउँदै नै छौँ। अनि यो श्रीमान श्रीमतीसँगको सम्बन्ध कस्तो हुन्छ?
0: श्रीमान श्रीमतीको सम्बन्ध राम्रो छ, नराम्रो छैन, भाग्यमा नै ग्रहहरू छन्, छोरा छोरीबाट पनि सुख नै हुन्छ, राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन।
1: दाजुभाइ मम्मीसँगको सम्बन्ध?
0: दाजुभाइ आमा बुवा सबैसँगको सम्बन्ध ठिक छ, आत्तिनु पर्दैन है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी विशेष गरी भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ, आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि प्रचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र प्रचर्चाहरू पनि गर्ने एउटा प्रयास गरिरहेका छौँ। हामी लामो समयदेखि धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ, 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा भने हामी रहन्छौँ। कोही जिज्ञासु हाम्रो लाइनमा देखेर आइसक्नु भएको, मलाई जानकारी प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँबाट आउनु भएको हो, स्वागत गरिहालौँ। राधे राधे हजुर,
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ तपाईँ देखेर?
2: म बझाङदेखि दिपराज जोशी।
0: बझाङदेखि, नाम के भन्नुभयो?
2: दिपराज जोशी।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
2: साईपाल।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: मेरो आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
2: 2059 साल चैत महिनाको 18 गते मंगलबार राति 1 बजे।
0: के बारको राति, के बारको बिहान?
2: मंगलबारको राति, बुधबारको बिहान।
0: कुन जिल्लामा जन्मिनु भयो?
2: बझाङमै।
0: कति गते राति, कति गते बिहान हुन्छ यसलाई?
2: 18 गतेको राति, 19 गतेको बिहान।
0: तपाईँको नाम देवराज नाम आउँछ, मिन राशि हुन्छ, लग्न तपाईँको लागि धनु लग्न भनेर देखिन्छ, धनु लग्नको मालिक बृहस्पति हुन्छ, अष्टम स्थानमा छ, राम्रै हो, नराम्रो होइन, अलिकति धार्मिक क्षेत्रमा कमजोरी हुन्छ, पढाइमा एकदम रिसर्च सम्बन्धीका विषयहरू पढ्नु, राज्य परेको छ, उन्नति प्रगति राम्रो छ, तर कस्तो भयो भने जिन्दगी जति गरे पनि राहु र शनिसँगै छ, छैटौं घरमा स्वास्थ्य भयंकर बिग्रिन्छ, स्वास्थ्यबाट एकदम ख्याल गर्नु, जति गर्न खोजे पनि उन्नति प्रगति हुँदैन भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ, हामी उहाँको बारेमा यति नै जानकारी गरायौं। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी जो गर्नुहुन्छ हो कि होइन भन्ने कुरो पनि सोध्नु पर्यो, दोहोरो कुराकानी हुन्छ, एक्लै फै फै फै बोलेर मात्रै पनि भएन होइन, कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यतिखेर? को बोल्दै हुनुहुन्छ? नाम पनि भन्दैनौ न सँगसँगै। जय सिंह धामी। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ जय सिंह जी यतिखेर? बैतडी एफएममा। कुन कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले तपाईँ?
2: छोराको बारेमा।
0: छोराको साल महिना गते समय सबै कपीमा लेखेर राख्नु भएको छ नि होइन? मलाई सबै कुरा भन्नु त, छोराको कति सालमा जन्मियो सबै भन्नु त फटाफट।
2: 2068
0: साल।
2: वैशाख महिनाको 6 गते
0: वैशाख।
2: बिहान
0: कति बजे?
2: 6:17
0: बिहान गयो। कुन जिल्लामा भयो? कुन जिल्लामा?
2: हजुर।
0: जिल्ला चाहिँ कुन जिल्ला होला भनेको मैले?
2: हजुर।
0: जिल्ला चाहिँ कुन जिल्ला होला भनेको कि?
2: हजुर। 2068 साल।
0: मेरो आवाज सुन्नु भएको छैन हो?
2: हजुर।
0: मेरो आवाज सुन्नु भएको छैन हो?
2: हजुर।
0: मैले कुन जिल्लामा भने मैले सुन्नु भएन?
2: बैतडी जिल्लामा सर।
0: बैतडी जिल्लामा। तपाईँको आफ्नै छोरा हो?
2: हजुर आफ्नै छोरा हो।
0: तपाईँको छोराको नाम स्वाति नक्षत्रको तेस्रो पावाबाट नाम जोड्छ, राशिको नाम रोशन नाम राख्नुपर्छ, तुला राशि हुन्छ, के नाम राख्नु भएको छ?
2: रोहित
0: छ। ठिक छ, नाम राम्रो भयो, माङ्गलिक छ, अलि एकरो झनक करिसाउने केटो, अहिले 15 वर्षको उमेरमा उल्का भन्ने गरेर चलिरहेको रहेछ। उल्काले अलिक उत्ताउलो बनाउँछ, अलिक सङ्गतहरू बिगारिदिन सक्छ, उल्काको शान्ति गर्नु, अरू सबै कुरामा ठिक छ। तपाईँको छोरालाई अहिले उल्काको शान्ति गरेर एउटा माङ्गलिक शान्ति गर्नुभयो भने 22 वर्षसम्म उन्नति धेरै गर्छ, पढाइ लेखाइमा राम्रो गर्छ, धेरै कुरामा सफलता प्राप्ति गर्ने योग छ है। आमा बुवासँगको सम्बन्ध राम्रै छ? नराम्रो छैन। घरको वास्तुको बारेमा पनि ठिक छ, त्यस्तो नराम्रो छैन, आथिनु पर्ने ग्रहहरू छैन है। एक्चुली सामान्य उल्काको शान्तिहरू गर्ने, उल्काको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हजुर हजुर। अङ्क 9 अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु है, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँगै रहन्छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहेका हुन्छौं। हरेक दिन हामीलाई तपाईँले कुराकानी गर्दै हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हामीलाई एक दुईवटा कमेन्ट रहेछ, कमेन्टको पालो पनि लिइहालौँ यतिखेर। हिजो हामीलाई राधे राधे गुरु महिलाबाट सनातन रेडियो नेटवर्क सुन्दैछु भनेर कमेन्ट आएको रहेछ। अर्को कमेन्ट छ, श्री राधे गुरु खास सोमबार कति दिन व्रत लिने हो? गुरुले अरूले 5 दिन लिनुपर्छ भनेको सुनेको थिएँ, खास कुरो के हो गुरु? जान्न पाए आभारी भन्ने थिएँ। राधे राधे गुरु भन्नुभएको छ, सोमबारको व्रत जिन्दगीभर लिन पनि पाइन्छ, अब कति दिने आफ्नो कुरा भयो। हिजोकै कमेन्ट गर्नुभएको रहेछ आफ्नो चिना हेर्नको लागि, त्यो कमेन्ट पढिन, बजाङबाट गर्नुभएको कमेन्ट, नाम खुलाउनु भएको छैन। आजको कमेन्ट छ, राधे राधे गुरुदेव, जय श्रीमन्नारायण, म पनि आफ्नो भूत भविष्य र घरको वास्तुको बारेमा हेर्न चाहन्थे गुरुदेव भन्नुभएको छ। नम्बरमा फोन गर्नुहोला, अहिले लागेन भने दिउँसो पनि गर्न सकिन्छ है। तपाईँले पनि भर्खरै केही महत्वपूर्ण कुराको उठान गर्दै हुनुहुन्छ भने तुरन्त एउटा कमेन्ट गर्नुहोला, हाम्रो पात्रमा गएर सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुभयो भने हामी त्यहाँबाट तपाईँको कमेन्टलाई वाचन गर्छौं। राधे राधे गुरु, म कालीकोटबाट सिर्जना बिक हो, रेडियो नयाँ कर्णाली सुन्दैछु गुरु। मन्दिरमा विवाह गरेपछि सबै विधि पूरा हुन्छ गुरु, यसलाई प्रश्न पारे आभारी हुने थिए भनेर लेख्नु भएको छ। अब विवाह मन्दिरमा गर्नुहोस् वा घरमा गर्नुहोस्, कर्म जहाँ भयो नि गर्नै पर्छ। हामीले मन्दिरमा गएर खाँदा चाहिँ थोरै खाँदा पेट भरिने, घरमा चाहिँ धेरै खानुपर्ने त होइन। त्यस्तै हो कर्म पनि, मन्त्र उच्चारण र विधिवत रूपमा सबै कुराहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। यहाँ गर्दा नराम्रो, उहाँ गर्दा राम्रो भन्ने कुरा हुँदैन। त्यस्तो भएको हुँदा तपाईँले जहाँ कर्म गर्नुहुन्छ राम्रोसँग विधिवत रूपमा कर्म, ग्रह शान्ति पनि त्यही हो, तपाईँले घरमै ग्रह शान्ति गर्नुपर्छ भन्ने कहीँ लेखेको हुँदैन। औ घरमा गर्दा फाइदा के हुन्छ म भनिदिन्छु आज तपाईँलाई। घरमा गर्यो भने कम्तीमा घरमा ब्राह्मणले पाइला टेक्ने भए, घरमा ब्राह्मणले पाइला टेक्यो भने त कति पवित्र हुन्छ त घर आमालाई हेर्नु। अझ शास्त्रमा के लेखा छ भने ब्राह्मण राम्रो ब्राह्मण छन्, पवित्र ब्राह्मण छन् भने घरमा आउनुभन्दा पहिले ठ्याक्कै गेटैमा गएर पाउ धोइदिनु भन्छन् अझ। बुझ्नुभयो कि भएन? कति राम्रो कति राम्रो। अनि जुन घरमा ब्राह्मणले पाइला टेक्छन्, अनि घरमै हवन हुने भयो, मन्त्रोच्चारण हुने भयो, शङ्ख घण्ट घरमै मजाले बज्ने भयो, जय जयकार लाग्ने भयो, वेदको ध्वनि गट्टगट्ट घरमा बज्ने भयो, घर कति पवित्र हुने भयो त है। त्यसो भएको हुँदा तपाईँहरूले पनि यस्तै कुराहरूलाई घरमै गरे पनि हुन्छ, तर काल सर्पयोगको शान्ति र नाक पूजा चाहिँ घरभित्र नगर्नु। अब भोलि त नाग पूजा होला है भन्ने झन् मैले भन्न बिर्सेको, भोलि नाग पञ्चमी हो है। भोलि नाग पञ्चमी, विशेष गरी भोलि भदौको एक गते पनि परेको छ, सोमबार पनि परेको छ, नाग पञ्चमी परेको छ। भोलि त बिहान उठ्ने, नुहाइ धुवाई गर्ने, तीर्थमा जाने, स्नान गर्ने। हामी पनि भोलि देवघाट जाँदैछौँ बिहानै 4 बजी उठेर। तपाईँहरू पनि जानु होला त्यसै गरी, राम्रो हुन्छ, शुभ हुन्छ है। त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यो कुराको तपाईँलाई जानकारी गराइरहेको छु। अब तपाईँले पनि केही मनमा लागेका कुराहरू छन् र सोध्न चाहनुहुन्छ भने दिनैभरि तपाईँले हामीलाई फोन गरेर प्रत्यक्ष रूपमा कुराकानी राखेर हामीसँग भएका विभिन्न जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँबाट हामी लिने प्रयास गरिरहेका हुन्छौ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्झिन सक्नुहुनेछ कार्यक्रममा। यतिखेर हामी लगभग अन्तिम भागमा छौं, कमेन्टको प्रतीक्षा छ। कमेन्टमा यतिखेर हामीलाई गुरु राधे राधे मन्दिरमा चढाएको फल खान मिल्छ कि मिल्दैन? गुरु कति राम्रो खानु त पर्यो त, त्यही त अनि प्रसाद भनेकै त्यही हो। राधे राधे गुरु, दिङला कहिले आउनुहुन्छ भन्नुभएको छ। अब तपाईँले खोज्दै जानुभयो, अब आउनेहरू राधे राधे गुरु दिङला कहिले आउनुहुन्छ, दुईटा कमेन्ट आएछन् दिङलाको लागि, नाम खुलाउनु भएको छैन। तपाईँले पनि अब दिङलाको लागि तयारी गर्दा हुन्छ, हामी आउँदैछौ भन्छु। र अहिले कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान तपाईँ र मेरो भेट उपस्थित रहनेछ कार्यक्रममा ठिक 8 बजे। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय रहोस्, मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितौन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास

0: बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 वर्षीय उमासिंह खत्री, चिसापानीका 70 वर्षीय भीम बहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका 7 जना मध्ये 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 जनालाई थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, गोयलनेटा र राउत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्दा गए रातीदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मोगलिङ प्रहरीका अनुसार रूखसहितको सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। 5 डोजरको प्रयोग गरी पहिरो पन्छाएर बिहान 6:15 बजेदेखि सड़क खुलेको छ। पहिरो पन्छाएसँगै यसअघि रोकिएका काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाडौँ सड़क खण्ड सँगै राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। देशका विभिन्न ठाउँमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ। मनसूनी गतिविधि सक्रिय रहेकाले 3 दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सिसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ। गैराती, दाङ, स्याङ्जा, बर्दिया, प्युठान लगायत जिल्लामा ठूलो पानी परेको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ। आज विभिन्न 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चापली बुढालिनकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर कृतिपुरबाट नेपाल, एसपी एभरेस्ट श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नेपाल नयाँ बजार बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमलबाट नेपाल ग्यास र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका 6,802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिण्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नायमा नेपाल मोबिलिटी एक्सपो 2026 को आज समापन हुँदैछ। मेलाको 5 औं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सर्भिस सेल्स, त्यसै गरी ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा 53 नयाँ मोडलका गाड़ी पनि सार्वजनिक गरिएको छ। कांग्रेस संस्थापन इतर पक्षको अस्तिदेखि काठमाडौँमा शुरू भएको राष्ट्रिय भेला आज सकिँदैछ। राष्ट्रिय भेलाका रूपमा शुरू भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ। हिजो विभिन्न 5 प्रतिवेदन पेश भएको छ। विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ। भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसार पसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोरला सड़कको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन ललितपुर पठाइएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा जहाज आवजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले गएको जूनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ़ने बताउनु भएको छ। यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उडान फेरि शुरू भएको छ। अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उडान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 11 जनाको ज्यान गएको छ। जून महिनामा अमेरिकाको मध्यस्थतामा युद्ध विराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कार्यवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाई छ। इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 को सिजन हिजो पहिलो 2 खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो। यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिट्यूट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत नयाँ नियम रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 जनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै ठूलो पानी पर्ने, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू, अलाभेस र सेभिल्लाको विजयी शुरूआत।
0: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
4: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483668858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
1: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने
7: आयुर्वेदिक उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 MHz। गर्जन छ सधैँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: माया हो कि भाग्य ठुलो कुन्ने, मनले हो कि ईश्वरले हो जीवन साथी चुन्ने, थाहा छैन माया हो।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400463368।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।

പൊടിക്ക ഹായ് തൊറല്ലേ.

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
1: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गर्जन छ सधैँ बाजे छै रेडियो टाइगर 99.2 MHz।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25002 र 98-20-43-41-61। केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही भाद्र 5 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।
4: यो हो बर्दियाको आवाज,
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोटमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन पारित। सम्मेलन आज सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो। नेपाल खबरमा अब पूरा खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 का 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 जना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। यसअघि प्रसारित समाचारमा 200 जनालाई अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका छन्। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमता भन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5 लाख रूपियाँसम्म जरिवाना गर्ने गरी आज सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25 देखि 30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4 लेन सड़कलाई डिगो बनाउन कानूनी सीमा लागू गर्न लागेको हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड्ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढ़ी भार पार्न नपाइने उहाँले

0: 40,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555
7: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहार बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्क भित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई को

सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफाउने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चार भन्जान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटे प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

आफ्नै हुँदै गाछ तिमीलाई के थाहा छ मलाई मात्र थाहा छ जवानीको रातले होला रातै परिछ हो तिम्रा डोला डोला हातमा।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियो। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक।
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400463।
4: ओइ सम्झो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लाग्यो कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए। ओ महाराजे, म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
4: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: दुबै हुन थाल्यो, गाह्रो पो भयो त बाबा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-7777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: गर्जन सधै बाघ झै रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको? छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
6: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
8: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
11: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
12: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
11: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार, बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो, भुरीगाउँ, बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-99774।
13: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: यो हो बदियाको
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाप चाहिँ
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्ने छाड्यो, सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
2: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेर्नु नपरोस्।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे, बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा, पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो, देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने, एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन, अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमईमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्, बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऐल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्त सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्, अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्ते फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्ध वृद्धा महिला र बाल बालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका भोक्ताहरू सरकारले समस्या बढाएको बताउँछन्।
9: मेरो नाम बबाल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छ। किर्तिपुर पर्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भयो भने तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बाल बच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको नि यहाँ। अब यो पश्चिम हाम्रो बच्चाहरूलाई यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
10: जमुना कुमारी ढकाल, धोबीघाट। बिहानै 10 बजे छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ, घरमा फल परेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाऊ।
11: रमेश बुढा कृतिपुरा, 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टा ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। अर्थमन्त्रीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो सायद, पुलिस उहाँले नै किन चाहिँ बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नु डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
12: केतिपुर चौबारे शान्ति पाण्डे, सर्टेजले अब हल्का त भयो, के गर्नु सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो हो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो
13: लाग्यो मलाई। सेवा बहादुर मगर, पहिला चाहिँ पाइरहेको चिज पहिला सरकार आएर झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिकै सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिए ग्यास लिने दौडिनु पर्छ, दिनै दिन्छ, अनि दुई तिनजना खटिनु पर्थ्यो सिलिन्डर लिनलाई।

0: म यहाँ ग्यास किन आएको थिएँ, लगभग 10 बजेतिर म आएको थिएँ, अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेर छौँ, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
1: ठुलो कान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारीहरू चिलुर कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँछ र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
2: नेत्र प्रसाद जोशी होइन, कृतिहरूमै बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदाखेरि पनि भेटाएन मैले, तर छन चाहिँ छ जस्तो लाग्छ, तर अब छैन।
3: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम QRT-ले आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3,444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2,781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी परिपूर्ति आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचारबाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरुवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
4: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भूराजनीतिक प्रतिस्पर्धा बीच भारतीय स्थलसेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती, अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: एनबीएल अटो लोन,
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गरे।

0: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिस्याङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 जना मध्ये 3 जनालाई घर फर्काइएको छ भने बाँकी 6 जनाको सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिस्याङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
1: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर सर्कने लगायतको क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
0: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिम्बल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढा नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यसै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देव उहाँले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
1: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवीन प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानीमा, मासापुस्ले, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
0: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्ल्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
4: भारपटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिन रात 24 घण्टा खोल्न लागेको भारपटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजेसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
5: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जम्प सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
5: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले जीवनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहिदुल करिमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराति भारतको बेंगलुरूमा भएको रोनेन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआथाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
5: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
4: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
5: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
4: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
5: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्ने पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
4: ल फाल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-79-774।
5: होइन दिदी, किन निराश भएर बस्नु भएको?
6: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
5: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
7: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
8: नरेश सुनचाँदी पसलको शाखा अब बगनहा बजारमा पनि।
9: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
2: चमक चमक।

रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ

रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।